0: पे जाते हैं थोड़े बड़े होते हैं तो वो हर चीज को उसी तरह लेकर चलते हैं। तो ऐसा है नाजरीन कि अब हम जाते हैं एक छोटी सी ब्रेक पे, और ब्रेक के बाद हम कम्युनिकेशन को लेके आगे फर्दा चलेंगे। सी यू आफ्टर द ब्रेक।
1: दिस प्रोग्राम विल कंटिन्यू आफ्टर द ब्रेक। कंटिन्यू लिसनिंग टू इंस्पायर एफएम। इंस्पायर एफएम। Inspire 105.1 FM.
2: Back to school tips on Inspire FM. School's starting up again soon, but don't be afraid. If you're revised and pay attention in class, getting through SATs, GCSEs or A-levels will be a breeze. Revision is key to get you through these rigorous exams, but make dua and put the effort in, and you'll be fine. Tune in to Inspire FM for more back to school tips.
3: Have you ever asked yourself what you want to become? If you are unsure what to do after school, Barnfield College will help you. Whether you want to learn a trade or go to university, you will find a course that transforms your ambitions into a career. Visit our campus from GCSE Results Day to begin your journey. With our support network and employer connections, Barnfield will set you on the path to becoming you. Find out more at barnfield.ac.uk. Barnfield College. Get September ready.
4: Did you see that guy on TV?
5: What, that no comment guy?
4: Yeah, he was sick. What was his name?
5: I think it was Atiq Malik.
4: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
5: To find out more or for a free telephone consultation, call 01582 459955.
4: Liberty Law, there when you need us most.
6: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests, with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386, email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
7: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATs results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
8: Imagine facing a brutal winter without shelter and under constant attack. From the flood victims in Pakistan to the refugees from Syria, Yemen and Gaza, Families Relief is distributing essential winter aid worldwide to help the poor and needy with poverty, disease and basic necessities. Together, we can save lives. Donate now by calling 0114 365 4454 or visit familiesrelief.org.uk. Act now to make a difference.
9: Do you feel the burnout of parenting? Do you feel that you just can't parent anymore? Do you find raising children in today's society both challenging and exhausting? Join me, Sister Navid, in my parenting show every Tuesday evening at 7 p.m. when we will be discussing the numerous challenges ranging from nurturing dispositions to building and molding the leaders of tomorrow. With Sister Navid on Inspire FM, the parenting show at 7 p.m. every Tuesday evening on Inspire FM.
10: From the studios of Inspire FM, the time is now 10:30.
0: Welcome back after the break to our brand new show that is Family Matters. We are discussing communication today, and a warm welcome to those who have just tuned into your favorite radio channel, that is Inspire FM 105.1. Our hotline is 0777-948-1822. We are talking about communication within families. We are going to explore more aspects that confuse us every day.
11: अच्छा, अभी हम बात करें कम्युनिकेशन पे. हमने ये डिस्कस किया कि कम्युनिकेशन कितनी इम्पोर्टेंट है, उसके एस्पेक्ट्स क्या है. हमने ये भी देख लिया कि कम्युनिकेशन में अगर बात करना अहम है तो सुनना भी अहम है. कम्युनिकेशन ऑल्सो कम्स विद लाइक लिसनिंग एंड टॉकिंग एंड ऑल्सो क्लियरिंग योर पॉइंट ऑफ व्यू. अपना पॉइंट ऑफ व्यू भी बताना है आपने, और उसके भी तरीके होते हैं रिस्पेक्टफुल तरीके से. आप क्या समझती हैं कि वो कौन सी मेजर बात है, या बाज़ अक़ात देखिए हमारी कम्युनिकेशन ब्रेक डाउन हो जाती है, ठीक है, तो कौन सी चीजें हैं जिनकी वजह से हमारी जो कम्युनिकेशन है वो हम कर नहीं पाते हैं?
0: ओके, जैसे आपने कहा कि देयर इज अ डिफरेंस बिटवीन हियरिंग एंड ट्रूली लिसनिंग, जिसपे हम ब्रेक से पहले भी बात कर रहे थे. आप अपनी फैमिली के बारे में सोचें, हु स्पीक्स द मोस्ट और हु लिसन्स द मोस्ट, ठीक है. जो गुड स्पीकर है वो किस तरह से बात करते हैं, जो गुड लिसनर है उनकी क्या क्वालिटीज़ हैं लिसन करने की, एंड हु परहैप्स हैज़न्ट बीन हर्ड फॉर अ वेरी लॉन्ग टाइम. आपकी फैमिली में कोई ऐसा इंसान भी होगा जो इतने अरसे से उसने कभी कोई बात ही नहीं की होगी, या किसी ने उसकी बात आराम से बैठकर सुनी ही नहीं होगी. तो आपको अपनी फैमिली में ही बहुत सारे गैप्स नजर आ जाएंगे, बहुत सारी मिसकम्युनिकेशन नजर आ जाएगी अनफॉर्चुनेटली. जैसे आई वुड से दैट समटाइम्स आर मदर्स, ओके, वी डोंट सिट विद देम एंड आस्क देम व्हाट इज ट्रूली बॉदरिंग यू, और यू हैवंट आस्क्ड फॉर समथिंग इन अ वेरी लॉन्ग टाइम, डू यू नीड एनीथिंग, डू यू वॉन्ट मी टू टेक यू टू अ डे ट्रिप और समथिंग लाइक दैट, हैव वी? No, we don't. We are just busy in our own lives, our livelihood and our children. कि हम अपने parents को या especially हम अपनी mothers को जो है वो neglect कर देते हैं.
11: असल में वो एक concept आ जाता है कि हमारे पेरेंट्स जो है वो बहुत स्ट्रांग है, ठीक है, या हमारे जहन में ये चीज आ जाती है कि यार हम अपनी लाइफ में इतने बिजी हैं, अम्मी को सब पता है, अम्मी को पता है कि हम बिजी हैं,
0: अम्मी
11: को वो मैनेज कर लेंगी, उसको पता है हम बिजी हैं, तो खैर कोई बात नहीं, शी विल मैनेज. मेरे ख्याल में आपने बहुत जबरदस्त बात की हाजरा, कि हमें कभी कभी अपने पेरेंट्स को भी टाइम देना चाहिए, उनके साथ बैठ कर भी बातचीत करनी चाहिए. अच्छा, हम अक्सर अपने पेरेंट्स को फोन करते हैं, लेकिन हमने ये देखा है कि हम बोलते ज्यादा हैं, वो सुनते ज्यादा हैं. हम उनको अपनी हर बात बता रहे होते हैं, अम्मी से चीजें शेयर कर रहे होते हैं, अम्मी से कम्युनिकेट कर रहे होते हैं. तो आपने बिल्कुल सही कहा कि हमने कभी उनसे नहीं पूछा कि अम्मी हाउ आर यू फीलिंग.
0: एंड दिस इज द थिंग दैट आई हैव रियलाइज्ड रिसेंटली कि वी आर जस्ट टॉकिंग, वी आर जस्ट बिजी इन आवर ओन लाइव्स. And especially the people like us who are immigrants from other countries like
11: Pakistan, Bangladesh,
0: Sri Lanka, anywhere, Africa,
11: around the world.
0: If you are coming from your own country where you have left your loved ones, your family, your parents, your siblings who are not around you here in this foreign country, you miss them. And because of all the juggling that you are doing with your job and house and things like that, you forget to call them.
12: And you forget to talk to them.
11: Okay? तो अपने पेरेंट्स को भी टाइम देना बहुत जरूरी है. इस हसल बसल में से साइंटिस्ट प्रूव कि व्हेन यू टॉक फॉर 10 मिनट्स टू विद योर मदर ऑन द फोन, योर ब्लड प्रेशर ड्रॉप्स, योर बॉडी स्टार्ट्स टू फील रिलैक्स. आपकी माँ की आवाज या जो उनकी प्रेजेंस है वो इतनी स्ट्रांग होती है कि
12: आप you down.
11: हाँ बिल्कुल, और आपके आपको एकदम से रिलैक्स कर देती
0: है. एंड इट्स अ विन-विन सिचुएशन कि यू आर टॉकिंग टू योर मदर, आस्किंग देम हाउ डज शी फील, एंड यू योरसेल्फ आर हैविंग दैट सप्लीमेंट.
11: हाँ बिल्कुल, उसके आपके जो है तो रिलैक्सेशन
0: सूदनेस इन योर बॉडी.
11: बिल्कुल, ये तो है. तो जब हम इसी तरह की बात करते हैं, तो आपको अभी हम बात कर रहे थे कम्युनिकेशन पे और कम्युनिकेशन के ब्रेकडाउन पे, ठीक है ना, कि ये टूटती कैसे है, इसमें गैप कैसे आते हैं, इसको हम, या आजकल के जमाने में जो इसका मेन रीजन है वो गैजेट है, माँ भी फोन पे है, बाप भी फोन पे है, हर कोई है, तो आपस में कम्युनिकेशन करने के लिए टाइम नहीं है.
0: तो अफशा, हमने इस वाई फैमिली कम्युनिकेशन ब्रेक्स डाउन, इसकी इसके बहुत सारे रीजंस तो हमने पहले ही बातों में डिस्कस कर लिए थे, जैसे कि नोबडी इज लिसनिंग.
11: एग्जैक्टली, कोई नहीं लिसन कर रहा.
0: एवरीबॉडी इज प्रिपेयरिंग देयर नेक्स्ट मूव और देयर आंसर टू दैट कन्वर्सेशन दैट इज गोइंग ऑन. दे आर नॉट एक्चुअली लिसनिंग टू यू.
11: हाँ, दूसरी बात ये कि जो आजकल पहले जमाने में ये तो होता था कि चले बुजुर्ग हैं, बुजुर्गों ने जो बात कर दी, जो एल्डर्स हैं वो करते हैं, वो समझाते हैं, पीपल वुड लिसन, बच्चे सुन लेते थे, बिकॉज देयर वाज नो मीडिया, देयर वाज नो सो मच, वो कहते हैं ना, इंफॉर्मेशन ऑन द नेट. तो जो हमारे बड़े बताते थे हम उसको सुनते थे, हम उसको आगे लेके चलते थे.
0: That was the only activity we used to have.
11: We used to have. Yeah. बातचीत कर ली. लेकिन I think that was the best part, क्योंकि आपके फ्रेंड्स होते थे.
0: You were there to communicate more, connect more with your cousins, with your family members.
11: हाँ,
0: आपका बॉन्ड बड़ा अच्छा हो जाता था.
11: वो सोशलाइजिंग जो थी ना, वो आपका कैथारसिस भी थी. बच्चे जो थे तो वो गली में क्रिकेट खेलते थे, दोस्तों की तरफ जाते थे, तो उनके जो फ्रस्ट्रेशन होती थी या उनके जो थॉट्स होते थे या उनकी जो प्रॉब्लम्स होती थी, वो डिस्कशन में हल हो जाती थी.
0: Exactly.
11: अक्सर बच्चे अपने किसी ना किसी घर के मेंबर के क्लोज होते थे. अगर आप मेरी बात करें तो मैं अपनी खालाओं से क्लोज थी, तो यू नो दे वर ऑलवेज देयर. यू नो जब मेरी कोई बात होती थी, मेरी प्रॉब्लम होती थी. अब जो मेरे बच्चे हैं वो कुछ क्लोज ही नहीं होते किसी से, मतलब उनको कहो तो कहते क्यों, दिस इज आवर पर्सनल लाइफ, दिस इज माय लाइफ.
0: एंड प्राइमरीली दे हैव ऑलवेज लिव्ड इन अ न्यूक्लियर सिस्टम एंड देयर फैमिली वाजंट अराउंड. आपके कुछ फैमिली जो है किसी और कंट्री में है, कुछ फैमिली इज बैक इन पाकिस्तान.
11: हाँ, बिल्कुल.
0: एंड यू आर kind of all alone with your children here.
11: बिल्कुल. तो फिर इस सूरत में हमारी कम्युनिकेशन ज्यादा इंपॉर्टेंट हो जाती है, क्योंकि उनके पीछे सपोर्ट सिस्टम खत्म हो गया. उनके पीछे वो सिस्टम खत्म हो गया है जिसमें वो अपनी बात किसी को बता सकें, अपनी बात किसी के साथ शेयर कर सके. कजन्स नहीं है, कोई ऐसा अंकल आंटी नहीं है जिसके साथ वो बात कर सके. सो वी आर द ओनली वन दे हैव गॉट फॉर देयर डिस्कशंस.
0: एग्जैक्टली. और कम्युनिकेशन के लिए आपका एक जो पॉइंट मैं समझती हूँ कि आपका फेस टू फेस होना, एक दूसरे के साथ बैठना, एक दूसरे के साथ मे बी शेयरिंग सम फूड एंड थिंग्स लाइक दैट, दैट इज ऑल्सो वेरी इंपॉर्टेंट.
11: आई कॉन्टैक्ट
0: इज रियली इंपॉर्टेंट. आपका फोन पे कम्युनिकेशन, इफ यू हैवंट सीन ईच अदर, इफ यू हैवंट फेल्ट द प्रेजेंस ऑफ ईच अदर, तो फोन पे कम्युनिकेशन अधूरा रह जाता.
11: बिल्कुल. इसीलिए हमारे बड़े आज भी कहते हैं कि जब कोई इंपॉर्टेंट बात होती है तो वो कहते हैं कि नहीं आओ बैठो फिर बात करेंगे,
0: आ जाना जरा खाने के बाद.
11: आओ जरा बैठो बात करते हैं. बिल्कुल सही कहा.
0: दैट वाज काइंड ऑफ वार्निंग एज वेल कि जरा आ जाओ तुमसे बात करनी है.
11: हाँ, ये एक बड़ा बुजुर्गों का एक टिपिकल जुमला होता है, जरा आओ ना घर बैठ के बात करते हैं. तो वी नो दैट देयर इज समथिंग रॉन्ग, वी डिड समथिंग रॉन्ग और समथिंग हैपेंड. लेकिन दिस ऑल्सो इम्पॉर्टेंट कि अगर आप बैठ के बात करते हैं आई टू आई, फेस टू फेस, तो उसमें आप ज्यादा, मेरे ख्याल में ज्यादा अंडरस्टैंडिंग होती है वो बात.
0: एग्जैक्टली, इट इज
11: क्योंकि हवा पे तो बात नहीं हो रही ना.
0: बिल्कुल. आप एक दूसरे की प्रेजेंस को फील करते हैं, आप उसके इमोशंस देख सकते हैं. देखें आजकल रिलेशनशिप्स हाउ डू दे गो बैड, कि आप टेक्स्ट कर रहे हैं, द टेक्स्ट इज नॉट शोइंग योर एक्चुअल इमोशंस. ठीक है.
11: वो गलतफहमियां ज्यादा होती हैं,
0: वो अजम्पशंस और मिसकम्युनिकेशन, मिसअंडरस्टैंडिंग, दैट इज ग्रोइंग विद एवरी टेक्स्ट यू आर सेंडिंग.
11: आजकल तो इजिप्शियन दौर चल रहा है इमोजीज. एक ठक करके इमोजी भेज दी. ठीक है, मुझे तो लगता है हम दोबारा वो जो है ना वो फेरोस के टाइम में जा रहे हैं, जहां पे उनके वो बर्ड्स बने होते थे, ह्यूमंस बने होते थे, काउस बने होते थे. आजकल के आप इमोजीज देख लें, और आजकल के बच्चे को भी देख लें.
0: एग्जैक्टली. समटाइम्स
11: इमोजी भेज देते हैं.
0: इमोजीज आर नॉट कम्युनिकेटिंग द होल एसेंस ऑफ द थिंग.
11: एग्जैक्टली.
0: ओके. हाउ कैन आई हैवंट thought of sending a thumbs up emoji or a smiley emoji to my father. I would never do that. Exactly. Like one thing that there is an element of respect, second I am afraid of doing so.
11: Exactly.
0: I can't do it.
11: सही बात है. और हमारे बच्चे ठक, उसको कोई चीज भेजो, कोई क्वेश्चन भेजो, कोई आंसर भेजो, वो ठक करके एक इमोजी भेज देते हैं. अब बंदा उस इमोजी को लेके सोचता ही रहता है कि इसका ये यस है, ये नो है, ये मे बी है, ये क्या है. ठीक है. तो हम तो वाकई फेरों के टाइम में जा रहे हैं. ठीक है. और हमसे आगे वाली आने वाली नस्लें तो मुझे लगता है वो तो सारा ना वो डिजिटल हो जाएगा सब कुछ, जिसमें इमोशंस खत्म हो जाएंगे. सो मेरे ख्याल में ये वक्त है, दिस इज द टाइम दैट वी शुड स्टार्ट
0: reviving all the old traditions of the family, bring them back, start practicing them.
11: क्योंकि बच्चे तन्हा होते जा रहे हैं, they are more getting into these digital words than the real world.
12: Exactly.
11: आजकल के बच्चे अच्छा और इसका सबसे बुरा इम्पैक्ट क्या हो रहा है टेम्परमेंट्स बिहेवियर
0: अटेंशन लॉस ऑफ अटेंशन फोकस इश्यूज
11: Behavior issues.
0: Yeah, the reason we have, unfortunately, we are having more children on spectrum.
11: Mm-hmm. बिल्कुल.
0: Because everything is contributing.
11: आजकल की टाइम ऐसा आ गया है कि आई नो दिस लाइफ इज बिकम सो मच हार्ड स्ट्रगलिंग लाइफ आ गई है पेरेंट्स के लिए क्योंकि आजकल के जो हालात है दुनिया के देख ले उसके उसके बहुत मुश्किल हो गया है एक फैमिली को इकट्ठा रखना यानी वो टाइम जिसमें ये गैजेट्स नहीं थे ये डिजिटल वर्ल्ड नहीं थी उसमें फिर भी बेहतर होता था लेकिन आजकल की एक जो इन्वायरमेंट बन गई है जिसमें सिर्फ मुकाबला चल रहा है गैजेट्स का मुकाबला चल रहा है जिसमें मुख्तलिफ चीजों का स्टैंडर्ड ऑफ लाइफ का मुकाबला चल रहा है और अच्छी लाइफ इवन के बेसिक अच्छी लाइफ देने के लिए भी पेरेंट्स को बहुत ज्यादा
0: वी आर स्ट्राइविंग सीरियसली इन आवर टाइम्स यू वुड रिमेंबर अफशा कि अगर हमें एक नया पेंसिल बॉक्स ही मिल जाता था वी वुड द हैप्पीएस्ट एंड लकीएस्ट पर्सन ऑन अर्थ
11: बिल्कुल पूरी क्लास में दिखा दिखा के हर लड़की को हर फ्रेंड को कि देखो हमें ये मिला है इट वॉज अ वेरी वेरी बिग
0: एंड आई थिंक Everyone out there is going to relate it, चाहे वो दुनिया के किसी भी पार्ट से उनका कनेक्शन है they are going to relate this thing. Even a new pair of shoes would,
11: be something. इसमें कोई शक
0: नहीं
11: हम दिखाते थे हम बताते थे हम डिस्कस करते थे हम कम्युनिकेट करते थे एक खुशी होती थी बहुत बड़ी खुशी होती थी आजकल के बच्चों को ये सब चीजें मिलती हैं
0: Also the use of Eid cards.
11: Oh, zabardast.
0: Yeah, the cards that you send to someone.
11: खुद से लिखना, वो शेर लगाना, वो उसके ऊपर छोटे-छोटे फूल लगाना.
0: Exactly.
11: Craft करना.
0: सबसे पहले उन्हें उनको जाके खरीद के आना.
11: Yeah,
0: my friend and I would spend some time. We would allocate a budget out of our pocket money, go to the market, do the selection, and bring back all those cards. और फिर हम डिसाइड करते थे कि अच्छा ये तुम अपनी फ्रेंड को भेज रही हो आई एम गोइंग टू सेंड दिस टू माय फ्रेंड एंड थिंग्स लाइक दैट आई वुड सेंड दैट अक्रॉस लाइक टू अदर सिटीज एज वेल लाइक इफ सम कजन और सम फ्रेंड इज लिविंग इन अनदर सिटी आई वुड पोस्ट द कार्ड एज वेल
11: हाँ तो वो एक फन होता था ना जिसमें हम लिखते थे आजकल के बच्चों को तो लिखना भूल गया आई एम जस्ट अमेज्ड कि आई मेट अ 8 ईयर ओल्ड चाइल्ड And because everything is on digital now, laptop hai aur phone hai aur uska homework bhi hota hai. And usko jab likhne ka kaha, to he really got offended. Na usne kaha kyun? Ki aajkal kaun likhta hai? Aajkal to sare ke sari cheeze jo hai to online hoti hain. ठीक है
0: आई थिंक वी हैव टू गेट ब्रिंग दिस थिंग्स बैक
11: तो ही वाज लाइक क्वाइट अपसेट कि व्हाई वुड आई नीड टू राइट डाउन समथिंग अ सिंपल सेंटेंस दीस थिंग्स are destroying I think this is a great invention but it's also lacking the main thing of being family together
0: so they are starting the its consequences are starting from the individual family going to extended family and going to the environment the nature itself
12: jiske bhi consequences hain
11: ek mujhe kissa yaad aaya ki ek dafa ek कोई बुजुर्ग थे वो बात कर रहे थे कुछ समझा रहे थे तो उन बुजुर्ग के साथ उनका अपना बेटा भी बैठा हुआ था और कुछ लोग भी बैठे हुए थे जिनसे वो बुजुर्ग बात कर रहे थे तो जब उन्होंने एक बात की तो उसके बाद वो महफिल खत्म हो गई तो जब वो उठे तो उनके बेटे ने कहा कि अब्बा जान आपने ये वाली जो बात की थी ये ऐसे नहीं ऐसे है आपने गलत बयान की तो उन्होंने कहा बेटा तुमने ये बात मुझे उसके दरमियान में क्यों नहीं बताई जब मैं लोगों से बात कर रहा था तो बेटा बोला कि अगर मैं उस वक्त बताता तो आप लोग आपके इल्म पे शक करते आपकी इंसल्ट हो जाती तो मैं इसलिए रुक गया तो जब आप अगला दर्स देंगे तब इस बात को ऐसे बयान कीजिएगा जैसा कि हमने सुना है या जो किताबों में है या जो हदीस में है बात आती है कम्युनिकेशन की और बात आती है रिस्पेक्ट की ठीक है आजकल के बच्चे आप उनसे कहें कि ये फलां ब्रिज इस जगह पे है वो विद इन सेकेंड्स 10 लोगों में बैठ के गूगल करेंगे आपको कहेंगे यू आर रॉन्ग मॉम डैड दिस इज नॉट लाइक दिस, दिस इज लाइक दैट.
0: या एग्जैक्टली. और जिस जहां से आपने अपनी बात स्टार्ट की थी अफशान, आजकल की जनरेशन के बारे में, और तो एक बहुत ब्यूटीफुल, देयर इज एन अफ्रीकन प्रोवर्ब, द चाइल्ड हु इज नॉट एम्ब्रेस्ड बाय द विलेज विल बर्न इट डाउन टू फील इट्स वार्म्थ. कि जिस बच्चे को आप अटेंशन नहीं दे रहे, इन इट्स लिटरल मीनिंग, जिसको आप अटेंशन नहीं दे रहे, जो अपनी बात सुना नहीं पा रहा, तो ही इज गोइंग टू बर्न डाउन द होल विलेज.
11: जाहिर बात है, जब उसको अटेंशन नहीं मिलेगी, जब उसको कोई बात नहीं सुनेगा. और यही मेन प्रॉब्लम है आजकल के बच्चों के डिप्रेशन का. माँ बिजी है, बाप बिजी है, दोनों फुल टाइम वर्क कर रहे हैं, घर आते हैं, बच्चे बैठते हैं, कहते हैं अब्बू मेरा फॉर्म फिल करना है, अब्बू मुझे ये चीज चाहिए, अब्बू मुझे ये प्रॉब्लम है. माँ बाप और उसके बाद वो उसको मदद चाहिए भी होता है तो वो बाहर मदद ढूंढता है. वो घर से बाहर लोगों से मदद ढूंढता है. और जरूरी नहीं कि बाहर जो उसको मदद दे रहा है वो कोई अच्छा इंसान हो.
0: एग्जैक्टली. दिस इज व्हाट आई वाज अबाउट टू से कि सपोर्ट योर चिल्ड्रन बिफोर दैट दे आस्क समबडी एल्स
11: supporting support,
0: and that is not what you would want them to have.
11: बिल्कुल. किसी भी फैमिली की बुनियाद कम्युनिकेशन है. अगर हम लोग एक डिनर टाइम को कम्युनिकेशन टाइम बना लें और दिन भर की तमाम बातें सुने, समझे, कम्युनिकेट करें, प्रॉब्लम्स को हल करें, उनका अगर कोई उनको कोई चीज चाहिए उसको उस वक्त सॉर्ट आउट करें, उनको कोई फॉर्म फिल करना है उस वक्त कोई सॉर्ट आउट करें, अगर ये वो डिनर टाइम, जो कि अगर आप एक घंटा सारे दिन में से उस डिनर टाइम को लगा लें हर मसले, तो मेरे ख्याल में आपके बच्चों को घर से बाहर जाकर किसी से भी हेल्प लेने की जरूरत नहीं पड़ेगी.
0: इवेंचुअली यू विल फील दैट 1 hour और 45 minutes दैट इज द गोल्डन टाइम ऑफ योर होल डे.
11: और दिस इज गोना गो ऑन, क्योंकि जब बच्चे बड़े होंगे दे विल बी यूज्ड टू अ पैटर्न कि हमने इस वक्त बैठना है, हमारे अम्मी अब्बू इस वक्त हमारी बात सुनते हैं, हमसे बात करते हैं हमारे. और ये चीज वो आगे एक एक्सटेंडेड फैमिली, बहुएं आती हैं घर में, एक नई लाइफ शुरू होती है, एक नया सिस्टम शुरू होता है, एक नया सेटअप शुरू होता है. तो आप अपने बच्चे को उसको सिखा रहे हैं कि वो अपने आने वाली जनरेशन के साथ कैसे अच्छी स्ट्रॉन्ग कम्युनिकेशन कर सकता है, कैसे प्रॉब्लम्स को सॉर्ट आउट कर सकता है.
0: बिकॉज फॉर चिल्ड्रन लव इजंट स्पेल्ड एज एल ओ वी ई, इट इज ऑलवेज स्पेल्ड एट टी आई एम ई, टाइम. फॉर चिल्ड्रन लव इज टाइम दैट यू स्पेंड ऑन देम.
11: तो कम्युनिकेशन टाइम भी आ गया, आपने बच्चों को टाइम भी दिया, आप उसको वो दे रहे हैं, आप उसके साथ टाइम लगा रहे हैं, आप उसके साथ बात कर रहे हैं, आप उसके साथ उसको अंडरस्टैंड कर रहे हैं. अच्छा, दूसरी बात एक और, हम अगर इन सारी चीजों को देखें, कम्युनिकेशन को देखें, टाइम को देखें, फिर उसमें ये क्या आता है, उसमें आता है कि बाज़ औक़ात ठीक है कि पेरेंट्स थके हुए होते हैं, वो इरिटेट हो जाते हैं, ठीक है. तो आपका क्या ख्याल है, क्या हमें अपनी इरिटेशन बच्चों के सामने एक्सपोज करनी चाहिए या उनसे किसी तरीके से बात करनी चाहिए?
0: नेवर. देखें, आप अगर घर से बाहर अर्न कर रहे हैं, यू आर अर्निंग अ लाइवलीहुड, और उसमें आपको कोई हर्डल्स आ रहे हैं, योर चाइल्ड इज नॉट रिस्पॉन्सिबल फॉर देम, बट यू आर रिस्पॉन्सिबल टू गिव लव टाइम टू योर चाइल्ड, ठीक है. यू वो कहते हैं ना कि आप ऑफिस घर से बाहर छोड़ दिए हैं, ठीक है, सो दैट यू when you enter your house, to aap you are the individual that the house needs.
11: Bilkul.
0: You are the pillar that the house needs, your family needs, theek hai. Whether you are woman of the house who is working, or whether you are the man of the house who is the breadwinner, it is for both of you. That leave your office outside the house, be that mother figure or the father figure that the child needs.
11: तो एंगर वो होता है ना, मतलब कि जब आप डाइनिंग टेबल पे बैठो या आप अपने फैमिली के साथ बैठो, किसी भी वक्त हो, कोई भी वक्त हो, तो उस वक्त आप सारी चीजों को जहन से निकाल कर बैठो.
0: बिल्कुल.
11: ताकि आपकी कम्युनिकेशन अच्छी हो सके.
0: बिल्कुल. और आप इफ यू आर टायर्ड व्हेन यू कम होम, जस्ट एंड योर चाइल्ड इज आस्किंग फॉर समथिंग, टेल देम दैट आई एम हियर, we are going to talk after 5 minutes, just give me some time to freshen up and everything like that. They are going to understand it slowly also, and never snub them. Never snub them from asking. Never snub them for asking your help, your support, your time, your love. Because it's their right. And it's your responsibility to provide it to them.
11: बिल्कुल, इसीलिए इस्लाम में भी गुस्सा करना हराम है. और कहते हैं जब बहुत ज्यादा गुस्सा आए तो पानी पी लेना चाहिए. कोई भी बात करने से पहले, कोई भी कम्युनिकेशन करने से पहले अगर आपका गुस्सा तेज है तो आप थोड़ा सा पानी पी लिया करें. पानी में अल्लाह ताला ने कुदरती तौर पे चीज रखी है कि वो आपका टेम्पर ठंडा कर देता है, वो आपके मिजाज को ठंडा करता है. तो अगर आप ज्यादा गुस्से वाले हैं मेरी तरह, तो पूरा एक गिलास पानी का चढ़ा के फिर बच्चों से बात किया करें. क्योंकि मुझे भी यही होता है कि जब बच्चे आते हैं ना तो टेंशन शुरू हो जाती है कि अभी कुछ ना कुछ ऐसा बोलेंगे कि जिससे मुझे गुस्सा आएगा, तो पहले पानी पी लो.
0: एग्जैक्टली. 07779481822 is the number that you can leave your message on. We are definitely going to include all your feedback and messages, questions, anything you want to share about the brand new show, The Family Matters, in upcoming episodes. Or moving towards the last part of the show, part one of communications, last but not the least, because we are going to have part two of the communications as well. Afsha, why family communication breaks down? We have talked about so many things, unspoken expectations.
11: बिल्कुल. होता क्या है कि जिस तरह होता है ना कि हम बच्चे को देखते हैं, हम कहते हैं यार इसके जहन में जो चल रहा है वो तो मुझे पता है. ठीक है, तो हम assumption पे होते हैं. ठीक है बहुत दफा as a mothers and as a parents we have these feelings. ठीक है, we know. हमारी वो जो ममता होती है ना वो बहुत strong होती है, connected होती है बच्चों के साथ. हमें पता होता है कि बच्चा इस वक्त किस उस state में है, किस उसमें. लेकिन कभी कभी बच्चे को बोलना भी जरूरी होता है. ठीक है, हम सिर्फ assume नहीं कर सकते. ठीक है, most of the time We are right. ठीक है, इसको प्रॉब्लम है. हम बच्चे की शक्ल देखते हैं, हमें पता चलता है यार ये कुछ करके आया है, या ये परेशान है, या इसने किसी के साथ पंगा लिया है.
0: Exactly.
11: हमें पता होता है. लेकिन sometimes maybe we are wrong. Maybe they need to speak up. They need to tell us what they are feeling.
0: और ये these unspoken expectations, if they are running in your family, they are equally poisonous. Why? Because it's not about your relationship with children. Being a partner or being a spouse, if you are expecting something from your spouse, and like if you have made good food and they are not appreciating, it doesn't take a whole lot of money to appreciate you. Sirf keh dena ki aaj khana bahut acha tha, I really enjoyed it, good food. It is all that they are expecting to listen, is it?
11: Bilkul, aise hi hota hai. Kabhi kabhi subah se leke itne dil se khana banao banao banao, miyan aate hain, baithte hain, khate hain, utke chale jaate hain. एक जुमला नहीं बोलते कि यार इतनी गर्मी थी, सुबह से लगी हुई है, चलो यार तुमने बहुत अच्छा बनाया. लेकिन कभी कभी ऐसा भी होता है कि वो अपने स्टेट ऑफ माइंड में होते हैं. आई नो यू हैव टू गिव योर स्पाउस अ स्पेस. ठीक है, लेकिन ये भी जरूरी है कि कभी कभी कोई आपको अप्रिशिएट करे. अक्सर ये होता है कि मैंने बहुत सारी हम लोग जब बात करते हैं, कहते हैं हाँ यार हमें पता है उसके जहन में क्या चल रहा होगा.
0: No, this is a communication void. This is a communication gap.
11: Haan.
0: These assumptions and these unspoken expectations, they
11: Bilkul.
0: When they are filled in by wrong
11: assumptions,
0: so they create a disaster then.
11: Haan. क्यों नहीं, अब मियाँ को चाहिए पानी, मैं उसको जाके खीर पकड़ा दूँ उसकी तो बेचारी की सारी वो खराब हो गई ना expectations. तो बिल्कुल सही कहा, कभी कभी हम गलत सोचते हैं. कभी कभी हमारा तज्जिया गलत होता है. हमारी जो क्या कह सकते हैं आप, हम लोग जो सोच होते हैं वैसा होता नहीं है. ठीक है, हम लोग मिसजज कर जाते हैं.
0: और अपने आप को रॉन्ग डिक्लेयर करने में, अपने आप को गलत डिक्लेयर करने में, दैट आई हैव टेकन दिस रॉन्ग स्टेप या आई हैव स्पोकन दिस रॉन्ग वर्ड, हमारी कोई डू वी बिकम इन्फीरियर?
11: हाँ बेबी, घर है आपकी, फैमिली है आपकी, लाइफ है, तो क्या हो गया अगर आपने सॉरी बोल दिया तो? दैट्स नॉट इशू.
0: आई हैव स्पोकन सॉरी टू माय चिल्ड्रन मोर देन आई हैव स्पोकन टू माय.
11: हम भी हाँ हाँ थोड़ी देर बाद
0: करते. एग्जैक्टली.
11: हाँ हम भी करते रहते हैं, अरे बेटा सॉरी यार गलती होगी, चलो आइंदा नेक्स्ट टाइम नहीं होगा. इट्स नॉट सेइंग सॉरी, इट्स प्रोटेक्टिंग योर रिलेशनशिप.
0: एंड यू नो इट क्रिएट्स अ फीलिंग ऑफ हम्बलनेस इन and respect in your children as well.
11: They learn saying sorry is not a big issue.
12: Exactly.
11: ठीक है ना? तो नाज़रीन ये था आज का हमारा, listeners ये था आज का हमारा family matters show. उम्मीद है कि आप लोगों को पसंद आया होगा. मैं अफशा इरफान और मेरे साथ हैं हाजरा खान.
0: Don't forget to communicate on our hotline, that is 07779481822. We'll be waiting for your feedback. Aur jaate jaate, don't forget to spend that family time that we have talked throughout the episode. Part 2 is going to come soon. See you then. Allah Hafiz. Take care.
11: Allah Hafiz.
13: इसके बाद प्रोफेसर मसूद अख्तर हजारवी साहब का प्रोग्राम सदाए तकबीर पेश किया जा रहा है. मजीद नशरियात के लिए सुनते रहिए इंस्पायर एफएम 105.1.
14: In a world searching for hope, there was one man whose mercy changed history. A leader, a teacher, a father, a husband. Our beloved Messenger of Allah, sallallahu alaihi wasallam, this Rabiul Awwal, journey through his life with Inspire FM. Join us for a special week of powerful talks and inspiring reminders as we discover the mercy, wisdom, and character of our Prophet Muhammad, sallallahu alaihi wasallam. A mercy sent to all of mankind, only on Inspire FM.
15: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
16: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialize in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
17: Did you know? One day on Venus is actually longer than a whole year on Venus. It takes the planet longer to rotate once on its axis than it does to complete one full orbit around the sun.
18: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites. Then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
19: अस्सलाम वालेकुम, मेरा नाम किरण है. कोर्ट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है. अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे. कोर्ट UK ऑफिस 03001233774 court.org.uk.
20: Head over to inspirefm.org to check out our new website. Missed a show or want to listen back to an old one? Want to know about upcoming schedules or maybe keep up to date with events going on? Don't worry, it can be found right here on www.inspirefm.org. As well as that, have a question, query or comment, find the contact details right here and become part of your community radio station. For the community, by the community.
10: From the studios of Inspire FM, the time is now 11 o'clock.
21: Allahu Allahu Allahu Allah Allahu Allah.
1: بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد بارك وسلم معزز و محترم سامعین و ناظرین ریڈیو انسپائر سے مسعود اختر ہزاروی آپ کی خدمت میں حاضر ہے ربیع الاول شریف کا یہ بابرکت اور مطہر مہینہ ہے اور اس ماہ مبارک میں ہم سب کے آقا و مولا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی ولادت باسعادت ہوئی اور اسی حوالے سے چند ایک معروضات انشاءاللہ ہم عرض کریں گے۔ قرآن عزیز میں حضور علیہ الصلوۃ والسلام کی بعثت مبارکہ کو اللہ تعالیٰ نے اہل ایمان پر ایک بہت بڑا احسان قرار دیا ہے کہ لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا، کہ اللہ تعالیٰ نے مومنوں پر ایک بہت بڑا احسان کیا کہ اس نے ان میں اپنے رسول کریم علیہ الصلوۃ والسلام کی بعثت مبارکہ فرمائی۔ حضور علیہ الصلوۃ والسلام کی ولادت مبارکہ ہو، آپ کا اعلان نبوت ہو، یا آپ کی اس دنیا سے آخرت کی طرف تشریف لے جانا ہو، یعنی آپ کا وصال مبارک ہو، ہر ایک کی اپنی اپنی برکات ہیں۔ اور آج ہم انشاءاللہ حضور علیہ الصلوۃ والسلام کی بعثت مبارکہ کے مقاصد اور پھر جو ہماری ذمہ داریاں ہیں بحیثیت مسلمان، اس حوالے سے گفتگو کریں گے۔ یہ ایک ناقابل تردید حقیقت ہے کہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم جس وقت دنیا میں مبعوث ہوئے اور پھر آپ نے نبوت کا اعلان فرمایا، وہ دور دنیا کا تاریخ ترین دور تھا اور بہت سارے عجائب رونما ہوتے تھے، ظلم و ستم، ناانصافی، حق تلفی، خدا فراموشی، جبر و تشدد اور اخلاق اور شرافت کا فقدان تھا۔ انسان ایک دوسرے کے دشمن بن کر زندگی گزار رہے تھے، ہمدردی اور محبت کے جذبات، اخوت اور مودت کے احساسات تقریباً ختم ہو چکے تھے، چھوٹی چھوٹی باتوں پر لڑائیاں، جھگڑے، سال ہا سال تک جنگ و جدال کا یہ سلسلہ جاری رہتا۔ حضرت علامہ اقبال رحمۃ اللہ علیہ فرمایا تھا کہ کبھی پانی پینے پلانے پہ جھگڑا، کبھی گھوڑا آگے دوڑانے پہ جھگڑا، جوں ہی ہوتی رہتی تھی تکرار ان میں، یوں ہی چلتی رہتی تھی تلوار ان میں۔ ایسے ایک انتہائی المناک دور کے اندر جب انسانیت دم توڑ رہی تھی، آقا انعامدار صلی اللہ علیہ وسلم کی جزیرۃ العرب میں تشریف آوری ہوئی، پھر جس وقت آپ نے نبوت کا اعلان فرمایا، قرآنی تعلیمات، نزول قرآن ہوا، اور پھر حضور علیہ الصلوۃ والسلام کی نبوی ہدایات، اس کے ذریعے دنیا کے اندر ایک تبدیلی، ایک انقلاب عرب و عجم میں بپا ہوا۔ اس کا نتیجہ کیا ہوا؟ عدل و انصاف کو پروان چڑھایا گیا، باہمی حقوق و فرائض کے چارٹر کا تعین کیا گیا اور حقوق کی ادائیگی، اس پر زور دیا گیا، فرائض کی ادائیگی پابند بنایا گیا، انسانیت کے احترام کی تعلیم دی گئی اور قتل و غارت گری سے انسانوں کو روکا گیا۔ اور قرآن نے یہاں تک فرمایا کہ کسی ایک بے جرم و خطا، کسی معصوم شخص کی جان لینا، فرمایا گویا یہ پوری انسانیت کو قتل کرنا ہے۔ وہ غلام جو عرصہ دراز سے ذلت اور رسوائی کی زندگی گزار رہے تھے ان غلاموں کو عزت سے نوازا گیا، یتیموں کے سروں کے اوپر دست شفقت رکھا، آقا علیہ السلام خود بھی یتیمی کی حالت میں اس زمین کے اوپر تشریف لائے اور آپ یتیموں کے بہت ہمدرد تھے، ان کا خیال رکھا کرتے تھے۔ پھر جن لوگوں کی آپ نے تربیت کی ان میں ایثار اور قربانی کے جذبے پیدا ہوئے۔ قرآن ان کا ایک وصف یہ بیان فرماتا ہے، یؤثرون علی انفسہم ولو کان بہم خصاصہ، کہا انہیں اپنی ضرورتیں ہی کیوں نہ ہوں، وہ ان کو بالائے طاق رکھتے ہوئے وہ دوسروں کی پریشانیوں ضرورتوں ان کو ترجیح دیتے ہیں۔ اور پھر خلوص اور وفاداری یہ ان لوگوں کے مزاج میں ڈال دی گئی کہ وہ پرخلوص بن گئے اور وفادار بن گئے۔ اللہ کے پیارے حبیب صلی اللہ علیہ وآلہ وسلم نے ایک ایک کر کے انہیں احسانات خداوندی سے آگاہ کیا اور انسان دنیا میں کیوں آیا، مقصد حیات کیا ہے، اس سے باخبر کیا۔ اور وہ رشتے جو رب کریم سے ٹوٹ چکے تھے ان انسانوں کے ان ٹوٹے ہوئے رشتوں کو ان کے رب سے دوبارہ جوڑ دیا، اور وہ جبینے وہ ماتھے جو بتوں کے آگے جھک جھک کے خستہ حال ہو چکے تھے انہیں ابدیت کا درس دیا، اللہ کی الوہیت سے آگاہ کیا، اور اس ایک اللہ کے سامنے اس جبین نیاز کو جھکانے کا انہیں سبق پڑھایا۔ اور پھر ایک وحدہ لا شریک رب کے اوپر ایمان رکھنے اور بتوں کی پوجا سے توبہ کی تلقین کر کے انہیں توحید کی تعلیمات سے آگاہ کیا۔ اور پھر کرتے کرتے تاریکیوں کا دور، وہ ڈارکنیس کا دور جس کو آج بھی مورخین سیرت نگار دور جاہلیت کہتے ہیں، جاہلیت کی تاریکیوں کا وہ دور تھا، اس سے یہ تاریکیاں چھٹتی چلی گئیں، ان کا خاتمہ ہوتا گیا، اور پھر اسلام کی ضیاپاشیاں عروج پانے لگیں۔ انہوں نے کائنات ارضی و سماوی کو اپنی کرنوں سے منور کیا۔ حضور علیہ الصلوۃ والسلام نے ایک ایک فرد کی اصلاح کی، جو آپ کا منہج ہے اصلاح انسانیت کا۔ آپ صرف ایک مثال دیکھیں کہ حضور علیہ الصلوۃ والسلام مکہ مکرمہ میں اعلان نبوت کے بعد 13 سال تک رہے، اور پہلے 6 سال دن رات کی محنت شاقہ، آپ اندازہ لگا سکتے ہیں کتنے لوگ دائرہ اسلام میں آئے ہوئے ہوں، مرد، عورتیں، آزاد، غلام، بوڑھے، جوان، ٹوٹل نمبر آف دا پیپل ہو ایکسپٹڈ اسلام ان فرسٹ 6 years، دیٹ از 39۔ اعلان نبوت کے بعد پہلے 6 سالوں کے اندر صرف 39 لوگ مسلمان ہوئے، اور پھر 40ویں ایمان لانے والے حضرت سیدنا عمر فاروق رضی اللہ تعالی عنہ تھے۔ پھر آپ نے اصلاح معاشرہ کے اوپر بہت توجہ دی، معاشرے کو سدھارا، جو سماجی برائیاں تھیں، سوشل ایولز تھے، ایک ایک کر کے ان کا قلع کما کیا۔ اور پھر انسانوں کی اس طرح فردن فردن تربیت فرما کے ان کو دلوں کو بھی ان کے وجود کو بھی ایسا چمکا دیا کہ کسی نے کیا خوب کہا کہ خود نہ تھے جو راہ پر اوروں کے ہادی بن گئے، کیا نظر تھی جس نے مردوں کو مسیحا کر دیا۔ خود نہ تھے جو راہ پر اوروں کے ہادی بن گئے، کیا نظر تھی جس نے مردوں کو مسیحا کر دیا۔ اور الطاف حسین حالی، انہوں نے ایک نظم میں بڑا خوب کہا تھا، اس کا نقشہ کھینچا تھا کہ اتر کر ہرا سے سوئے قوم آیا، اور ایک نسخہ کیمیا ساتھ لایا، مسے خام کو جس نے کندن بنایا، کھرا اور کھوٹا الگ کر دکھایا، عرب جس کی کرنوں سے تھا جہل کاری، پلٹ دی بس کان میں اس کی کایا۔ یعنی یہ حضور نبی کریم علیہ السلام کی تشریف آوری کے بعد معاشرے کے اندر ایک انقلاب تھا، ایک تبدیلی تھی، ایک چینج تھا، جو پریکٹیکلی انسانوں کی آنکھوں نے دیکھا۔ آسمان کی نگاہیں آج بھی گواہ ہیں کہ یہ ایک تبدیلی، یہ ایک انقلاب ایک ایسے معاشرے میں آیا جو تباہی کے آخری دھانے پر پہنچ چکا تھا۔ اور حضور علیہ السلام کا یقیناً یہ بہت بڑا کارنامہ ہے، اور انسانیت پر ایک بڑا احسان ہے۔ آپ انسانیت کے لیے محسن اعظم بن کے آئے، آپ نے بھولی بھٹکی انسانیت کو پھر اللہ کے در پہ پہنچا دیا، اور ان کے دلوں کے اندر، دماغوں کے اندر، مزاج کے اندر، طبیعت کے اندر احساس بندگی کو تازگی عطا کر دی۔ اور حضور علیہ الصلوۃ والسلام نے یہ حیرت انگیز کارنامہ صرف 23 ایئرز کی ایک شارٹ پیریڈ کے اندر سر انجام دیا۔ اس 23 سالہ دور میں آپ نے ساری انسانیت کی فلاح و صلاح اور کامیابی کا ایک ایسا نقشہ دنیا کے سامنے پیش کیا کہ اس کی روشنی میں ہر دور میں انقلاب برپا کیا جا سکتا ہے، اور اصلاح و تربیت کا کام انجام دیا جا سکتا ہے۔ حضرت مولا علی قاری رحمۃ اللہ علیہ فرمایا تھا، لا تصلح هذه الامۃ الا کما یصلح الاولون، کہ اس امت کی اصلاح کبھی بھی نئے نئے فارمولے، نئے نئے طریقے اختیار کر کے نہیں ہو سکتی، اس امت کی اصلاح اسی منہج، اسی طریقے پر ہوگی جو کہ پہلوں نے جس طرح تربیت پائی، یعنی جو طریقہ محمدی صلی اللہ علیہ وسلم ہے، جو ہمارے پیارے نبی صلی اللہ علیہ وسلم کی تعلیمات نبوت ہیں اور آپ کی برکات نبوت ہیں، انہی سے استفادہ کر کے اور انہی کے منج پہ چل کے، طریقے پہ چل کے انسانوں کی اصلاح بھی ہو سکتی ہے اور تربیت کا کام بھی سر انجام دیا جا سکتا ہے۔ اور پھر قرآن پاک نے چونکہ حضور علیہ الصلوۃ والسلام کے مقاصد نبوت کو بھی بڑی تفصیل کے ساتھ بیان کیا ہے، اور جو مقاصد اللہ تعالی نے حضور علیہ السلام کو دے کر بھیجے، حضور نبی کریم صلی اللہ علیہ وسلم نے بطریق احسن ان کو پورا کیا۔ آپ نے جدوجہد فرمائی اور ان مقاصد کو بروئے کار لائے، اور وہ مقاصد اور آپ کی جدوجہد کا منج ہمارے لیے ایک رہنما اصول ہے۔ قرآن کریم نے بنیادی طور پر جب مقاصد بعثت کا ذکر کیا تو چار مقاصد کو ڈیفائن کیا۔ چلو ہم کوشش کرتے ہیں کہ ان چار مقاصد کو دیکھا جائے، تجزیہ کیا جائے قرآن پاک کی آیات
2: اور آقا نامدار مرشد قلب و نظر آقا نعمت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے ارشادات عالیہ کی روشنی میں. قرآن پاک میں تین مختلف مقامات پر اللہ تبارک و تعالی نے حضور علیہ السلام کے مقاصد بعثت کو بیان فرمایا ہے. پہلا مقام وہ ہے جہاں حضرت سیدنا ابراہیم علیہ السلام کی زبان مبارک سے اس کا تذکرہ ہوا اور قرآن کی آیات بنا کے اللہ نے انہیں آقا علیہ السلام کے قلب اطہر پر نازل فرما دیا. حضرت ابراہیم علیہ السلام کے قصے قرآن مجید میں بہت سارے مقامات پر آئے مختلف پہلوؤں سے. حضرت ابراہیم علیہ السلام کی یہ ایک آرزو تھی، یہ ایک تمنا تھی کہ نبی آخر الزمان سید الرسل حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم آپ ہی کے خاندان اور نسل سے ہوں. انہوں نے جب اللہ کے حکم سے خانہ کعبہ شریف کی تعمیر مکمل فرمائی تو یہ وقت بڑی ہی اہمیت کا حامل تھا. کائنات کے اندر اللہ کا پہلا گھر انسانوں کے لیے حضرت ابراہیم علیہ السلام اور حضرت اسماعیل علیہ السلام نے تعمیر کیا. قرآن فرماتا ہے وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ، یاد کرو اس وقت کو جب حضرت ابراہیم علیہ السلام اور حضرت سیدنا اسماعیل علیہ السلام اللہ کے گھر کی دیواروں کو بلند کر رہے تھے اور پھر اللہ تعالی کی اطاعت اور بندگی کے لیے یہاں پر عبادت کے لیے اس کو تعمیر کیا گیا. یہ بڑا ایک حساس موقع تھا، اہم موقع تھا. اس کی نزاکت کو سمجھتے ہوئے اور کریم پروردگار عالم کی عنایات کو سامنے رکھتے ہوئے موحد اعظم حضرت ابراہیم علیہ الصلوۃ والسلام اللہ تعالی کی بارگاہ میں التجا کرتے ہیں. سورہ البقرہ آیت نمبر 129، حضرت ابراہیم علیہ الصلوۃ والسلام اللہ کی بارگاہ میں التجا کرتے ہیں، ربنا وابعث فیہم رسولا، اے ہمارے پروردگار ان میں اپنے رسول کریم صلی اللہ علیہ وسلم کی بعثت فرما. منہم، انہی میں سے، یتلو علیہم آیاتک، جو تلاوت کرے ان پر تیری آیتوں کو، ویعلمہم الکتاب والحکمہ، انہیں کتاب و حکمت کی تعلیم سکھائے، ویزکیہم، اور ان کا تزکیہ نفس کرے، انک انت العزیز الحکیم، بے شک تیری ذات وہ ہے جو غالب ہے اور حکمت والی ہے. جس نبی محترم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی حضرت ابراہیم علیہ الصلوۃ والسلام نے تمنا کی تھی، دعا کی تھی، تفسیر ابن کثیر میں یہ ہے کہ، اور ابو داؤد شریف کی بھی یہ حدیث ہے کہ حضور علیہ الصلوۃ والسلام فرمایا کرتے تھے کہ میں اپنے جد امجد حضرت سیدنا ابراہیم علیہ السلام کی دعا کا نتیجہ ہوں. حضرت ابراہیم علیہ السلام نے کائنات کی سب سے عظیم ترین ہستی کو اپنے خاندان میں مانگ لیا اور ہمیشہ کے لیے سعادت حاصل کر لی. اب ابراہیم علیہ الصلوۃ والسلام نے یہ دعا مانگی. اور دوسری جگہ سورہ آل عمران آیت نمبر 164، اللہ تعالی نے آپ صلی اللہ علیہ وسلم کی بعثت مبارکہ کو ایک احسان عظیم قرار دیتے ہوئے فرمایا، سورہ آل عمران آیت نمبر 164، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا، اللہ تعالیٰ نے مومنوں پر بہت بڑا احسان کیا جب ان میں حضور نبی کریم علیہ السلام کی، رسول کریم صلی اللہ علیہ وسلم کی بعثت فرمائی، منہم انہی میں سے، یتلو